0: वज़ीर-ए-आज़म नरेंद्र मोदी ने लद्दाख में 3,300 करोड़ रुपए से ज्यादा मालियत के तरक्कियाती प्रोजेक्टों का इफ्तिताह किया। उन्होंने कहा कि मरकज के ज़ेर इंतज़ाम इलाके की तरक्की मरकजी हुकूमत की अव्वलीन तरजीह है। सुप्रीम कोर्ट ने वोटर फहरिस्त की खसूसी जामे नज़र-ए-सानी SIR में मुबैना बेजाबतगियों के खिलाफ सुप्रीम कोर्ट तक निकाले गए एहतजाजी मार्च के मामले में कांग्रेस रहनुमा राहुल गांधी, समाजवादी पार्टी सरबराह अखिलेश यादव और दीगर अफराद को नोटिस जारी किया है। अदालत आलिया ने वोटर फहरिस्त से मुबैना तौर पर वोटरों के नाम हज़्फ़ किए जाने के मामले में इंतखाबी कमीशन से भी जवाब तलब किया है। असलाती सैटेलाइट और भारतीय बहरे के लिए वरुणास से ज्यादा मालियत के मुआहदे पर दस्तखत किए हैं। हुकूमत ने अगले महीने की पहली तारीख से टेली मुवासलात सारिफीन के लिए फोन करने वाले शख्स का नाम जाहिर करना लाजिमी करार दिया है। सेंसेक्स में 2% से ज्यादा का इजाफा दर्ज किया गया और ये 74,316 पर बंद हुआ। और वजीर आजम नरेंद्र मोदी ने एशियाई खेलों में हिस्सा लेने वाले भारतीय दस्ते से मुलाकात की। उन्होंने कहा कि भारत आलमी सतह पर खेलों की एक बड़ी ताकत बनकर उभरने के लिए तैयार है। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी ने आज लद्दाख में वीडियो कॉन्फ्रेंसिंग के जरिए 3,300 करोड़ रुपए से ज्यादा मालियत के 5 बड़े तरक्कियाती प्रोजेक्टों का आगाज किया और मुल्क के नाम वक्फ किया। इस मौके पर खिताब करते हुए वजीर आजम ने कहा कि लद्दाख की तरक्की मरकज के लिए कलीदी अहमियत की हामिल है। उन्होंने कहा कि इन प्रोजेक्टों से कनेक्टिविटी बेहतर होगी, तवानाई से मुतालिक बुनियादी ढांचा मुस्तहकम होगा, पानी की दस्तियाबी में इजाफा होगा और खित्ते के मालामाल सकाफती विरसे के तहफ्फुज में मदद मिलेगी।
1: लद्दाख की प्रगति और विकास में एक और अध्याय जुड़ रहा है। आज लद्दाख में कई अहम डेवलपमेंट प्रोजेक्ट का लोकार्पण हुआ है। इन परियोजनाओं से कई लोगों का सफर आसान होगा, कहीं बिजली की सुविधाएं बेहतर होगी, कहीं पानी की उपलब्धता बढ़ेगी और हमारी प्राचीन विरासत के संरक्षण को भी नई ताकत मिलेगी।
0: जनाब मोदी ने इन प्रोजेक्टों के आगाज को लद्दाख के तरक्कियाती सफर में संगे मील से ताबीर किया। उन्होंने कहा कि इस खित्ते के मरकज के ज़ेर इंतजाम इलाका बनने के बाद से इसकी तरक्कियाती जरूरियात पर खुसूसी तवज्जो मरकूज की गई। वजीर आजम ने लद्दाख के सियाहत के शुबे में बढ़ते हुए इम्कान को भी उजागर किया और कहा कि रोजगार के मौके पैदा करने और मकामीशत को से मुतालिक सियाहत को फरोग दिया जा रहा है।
1: यहाँ के युवाओं को अच्छी शिक्षा मिले, नई टेक्नोलॉजी सीखने का अवसर मिले और उन्हें दूसरे शहरों पर निर्भर न रहना पड़े। लेह में इसलिए एक बड़ा सेंटर ऑफ एक्सीलेंस बन रहा है। IIT जम्मू और IIM जम्मू के सैटेलाइट कैंपस स्थापित करने के प्रस्ताव भी आगे बढ़ाए जा रहे हैं। इनसे उच्च शिक्षा, रिसर्च और नई स्किल्स के लिए बेहतर अवसर मिल सकेंगे।
0: सुप्रीम कोर्ट ने आज कांग्रेस रहनुमा राहुल गांधी और INDIA ब्लॉक के दीगर रहनुमाओं को सुप्रीम कोर्ट तक एहतजाजी मार्च निकालने से मुतालिक अर्जी पर नोटिस जारी किया है। ये अर्जी उनके एहतजाजी मार्च पर तशवीश जाहिर करते हुए दायर की गई है। ये अर्जी अदालत की रजिस्ट्री में 12 अक्टूबर को दाखिल की गई थी। भारत के चीफ जस्टिस जस्टिस सूर्यकांत और जस्टिस जोय माल्या बागची पर मुश्तमिल बेंच ने कांग्रेस रहनुमा राहुल गांधी, मल्लिकार्जुन खड़गे, समाजवादी पार्टी के सरबराह अखिलेश यादव, तृणमूल कांग्रेस की रुकने पार्लियामेंट महुआ मोइत्रा, केरलम प्रदेश कांग्रेस कमेटी और दीगर फरीकों को नोटिस जारी किए। ये अर्जी 4 वकीलों की जानिब से 12 अक्टूबर को सुप्रीम कोर्ट में एहतजाजी मार्च के खिलाफ दायर की गई थी। अर्जी गुजारों ने अदालत के इहाते में सियासी मुजाहिरों पर पाबंदियां आयद करने की दरख्वास्त की थी। वोटर फहरिस्त की खसूसी मुख्तसर नजरसानी करने की हिदायत दी है। इसके लिए अगले साल 1 जनवरी अहलियत की तारीख मुकर्रर की गई है। इन रियासतों मरकज के ज़ेर इंतजाम इलाकों में अंडमानों निकोबार जज़ायर, असम, बिहार, छत्तीसगढ़, गोवा, गुजरात, केरलम, लक्षद्वीप, मध्य प्रदेश, मणिपुर, पुदुचेरी, पंजाब, राजस्थान, तमिलनाडु, उत्तर प्रदेश, उत्तराखंड और मगरबी बंगाल शामिल हैं। انتخابی کمیشن نے کہا کہ ان ریاستوں اور مرکز کے زیر انتظام علاقوں میں خصوصی مختصر نظر ثانی کے عمل کی تاریخوں کا اعلان بعد میں کیا جائے گا، جہاں ووٹر فہرستوں کی خصوصی جامع نظر ثانی کا عمل ابھی جاری ہے یا حال ہی میں مکمل ہوا ہے۔ انتخابی کمیشن نے اپنے خط میں کہا ہے کہ اس نے 29 ستمبر کو ہدایات جاری کی تھیں، جن کے تحت ووٹر فہرست میں ان افراد کے نام درج کرنے کے لیے خصوصی مہم چلائی جانی تھی جن کے نام اب تک شامل نہیں کیے گئے ہیں۔ اس مہم کا مقصد نوجوانوں اور پہلی مرتبہ ووٹ دینے کے اہل افراد کو بھی ووٹر فہرست میں شامل کرنا ہے۔ وزارت دفاع نے آج 4,000 کروڑ روپے سے زیادہ مالیت کے معاہدوں پر دستخط کیے ہیں۔ ان معاہدوں کا مقصد بھارتی فضائیہ کے لیے مخصوص مواصلاتی سیٹلائٹ GSAT-7C اور بھارتی بحریہ کے لیے وروناستر نامی بھارتی ٹورپیڈو حاصل کرنا ہے۔ GSAT-7C کی خریداری کے لیے 2,500 کروڑ روپے سے زیادہ کا معاہدہ نیو اسپیس انڈیا لمیٹڈ حیدرآباد کی بھارت ڈائنامکس لمیٹڈ کے ساتھ 1,500 کروڑ روپے سے زیادہ مالیت کا معاہدہ کیا گیا ہے۔ وروناستر ایک مقامی طور پر تیار کردہ اور جہاز سے داغے جانے والا آبدوز شکن ٹورپیڈو ہے، جسے نیول سائنس اینڈ ٹیکنالوجیکل لیبوریٹریز نے تیار کیا ہے۔ جدید سمت بدلنے کی صلاحیت سے لیس یہ ٹورپیڈو دوری سے دشمن کی آبدوزوں کو نشانہ بنانے کی صلاحیت رکھتا ہے۔ اس طرح یہ بھارتی بحریہ کی جنگی صلاحیت کو مزید مضبوط بناتا ہے۔ حکومت نے آئندہ ماہ کی پہلی تاریخ سے ٹیلی فون صارفین کے لیے کال کرنے والے کے نام کو ظاہر کرنے کی سروس لازمی قرار دی ہے۔ ٹیلی مواصلات کے محکمے نے تمام ٹیلی مواصلات سروس فراہم کرنے والی کمپنیوں کو ہدایت دی ہے کہ وہ 1 نومبر سے سروس کے تمام علاقوں میں کال کرنے والے شخص کے نام کو ظاہر کرنے کی خدمت CNAP متعارف کرائیں۔ اس سروس کے تحت کال کرنے والے شخص کا نام جو ٹیلی مواصلات خدمت فراہم کرنے والی کمپنی کے صارفین سے متعلق ڈیٹا بیس میں درج ہوگا، کال موصول کرنے والے شخص کے فون پر کال کرنے والے کے نمبر کے ساتھ دکھائی دے گا۔ غیر محفوظ شدہ نمبروں سے آنے والی بین الاقوامی کالوں کی صورت میں اسکرین پر انٹرنیشنل کال ظاہر ہوگا۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ وزیراعظم نریندر مودی نے عوامی خدمت کے 25 سال مکمل کر لیے ہیں۔ جن سیوا سے دیش سیوا کے منتر اور پختہ عزم کے ساتھ یہ سفر آگے بڑھا ہے اور یہ سلسلہ آج بھی جاری ہے۔ سیوا اور سشاسن کے ان کے نظریے سے رہنمائی حاصل کرتے ہوئے سرکار سال 2047 تک وکست بھارت کے مقصد کو حاصل کرنے کی سمت لگاتار کام کر رہی ہے۔ اپنی خصوصی سیریز کے تحت آج ہم اس بات کا تذکرہ کر رہے ہیں کہ سبسڈی چھوڑنے کی مہم جیسے اقدامات کے ذریعے اس نظریے کو کس طرح حقیقی شکل دی جا رہی ہے۔
2: مودی نے کی تھی جس کے تحت صارفین کو رضاکارانہ طور پر اپنی ایل پی جی گیس سبسڈی چھوڑنے کی ترغیب دی گئی تھی۔ اس سے ہونے والی بچت کو پردھان منتری اجولا یوجنا کے تحت غریب کنبوں کو ایل پی جی کنیکشن فراہم کرنے کے لیے استعمال کیا گیا۔ اس اسکیم سے خاص طور پر دیہی علاقوں کی ان خواتین کو فائدہ پہنچا جو کھانا پکانے کے لیے لکڑی اور گوبر کے اپلو کپ پر انحصار کرتی تھیں۔ حکومت نے ملک بھر میں غریب کنبوں کی بالغ خواتین کو اس اسکیم کے تحت 10,56,00,000 سے زیادہ مفت ایل پی جی کنیکشن فراہم کیے ہیں۔ 2015 میں دلی اقتصادی کانکلیو سے خطاب کرتے ہوئے وزیراعظم مودی نے کہا تھا کہ گیو اٹ اپ تحریک نے شہریوں کو پسماندہ کنبوں کی مدد اور انہیں ماحولیات کے لیے سازگار ایندھن فراہم کرنے کے لیے متحد ہونے کی ترغیب دی۔
3: وی پرومس دیٹ فار ایوری کنیکشن گیون اپ ون پوور فیملی کرنٹلی وداؤٹ گیس وڈ بی گیون ا کنیکشن۔ دس ول انیبل اس to liberate many poor women from the health hazards of using firewood. This brings me to an achievement that I think even our worst critics do not dispute. This is the change in the levels of corruption.
2: اتر پردیش کی رہنے والی سنجو دیوی نے کہا کہ گیس کے چولہے نے کھانا پکانے کے عمل کو کافی آسان بنا دیا ہے اور انہیں دھوئیں کی مضر اثرات سے نجات ملی ہے۔
4: پہلے جب چولہے پہ کھانا بنایا کرتی تھی میں تو میرے دھوئیں سے چہرے پہ الرجی ہو جاتی، اب مجھے اتنی سویدھائیں مل گئی ہیں کہ اب آرام سے کھانا بنا لیتی، اس لیے میں نریندر مودی بہت